तिसको बिपना को भाखै ओहो सुख ओहा वडियाई। जो प्रभु जी मन पाणी तू दाना तू सद मेहरवाना, नाम मिले रंग माणी।

क्या कान, हुक्मै अंदर निम्या प्यारी, हुक्मै उधर मजार, हुक्मै अंदर जम्या प्यारी, उंदो सिर कै पार।